0: मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
11: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
12: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി പശു ടി വി പോക്കര എടിയോ നിക്ക അത്താർമാ സൗത്ത
1: ഗട്ടേ ബരി ലൈലെ കോസ്കു ടി വി പോക്കണോനി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കൊണി ബനൗനെ പുക്ക ഉലട്ട ഒയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
2: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0449-412-020
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: CIM अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सुप्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 29 गते मंगलबार, मे 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको दशमी तिथि, अन्तर्राष्ट्रिय नर्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: एसईई नतिजामा सुधार, 66% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रिय गौरवका आयोजनालाई यस पटक पनि प्राथमिकता।
1: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी र कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा।
0: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढ़ाइने, कांग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही।
1: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्दै, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेलमुक्त।
0: र अमेरिका अनि स्कटल्याण्डसँग नेपालको सिरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग खेल्दै, जुम्ला रारा अल्ट्रा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम, नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा एसईईको नतिजामा सुधार आएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा हिजो साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुक राज अधिकारीका अनुसार यस वर्ष एसईईको परीक्षा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार आएको उहाँले बताउनुभयो। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा हिजो साँझ पत्रकार सम्मेलन गरी बोर्डले गत चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी कुल 4,30,676 विद्यार्थी मध्ये 65.98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना विद्यार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेडगत विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60 देखि 4.00 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको छ। त्यस्तै यसी नतिजा एक महिनाभित्र र 12 कक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरिएको थियो। विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तीर्णका उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जंग बहादुर अरियालले बताउनु भएको छ। यसपालि जीपीए 3.60 देखि 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको हो।
0: अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रसंग। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको छ। सरकारले विगतको परम्परालाई तोड्दै नीति तथा कार्यक्रमलाई छरितो बनाएको दावी गरेको छ। नीति तथा कार्यक्रममा धेरैजसो यसअघि सरकारले ल्याएको 100 कार्यसूचीमा आबद्ध कार्यक्रमहरू परेका छन्। विगतका सरकारले ल्याएका केही कार्यक्रम र संचालनमा रहेका आयोजनाहरूलाई पनि निरन्तरता दिइएको छ। अर्थशास्त्रीहरूको नजरमा भने सरकारले ल्याएको नीति तथा कार्यक्रम आम जनताले खोजे जस्तो देखिएको छैन। भदौ 23 र 24 जेएनजी आन्दोलनपछि फागुन 21 निर्वाचन मार्फत 2/3 नजिक सीट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आम जनताले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम नल्याएको अर्थविदहरूको दावी छ। ठूलो विद्रोहपछि आएको यो सरकारले अर्थतन्त्र रूपान्तरण हुने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा त्यो अनुसार नभएर परम्परागत ढाँचामा आएको कतिपय अर्थविदको भनाइरहेको छ। सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार श्रृंखलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। राष्ट्रपति पौडेलले हिजो संसदको संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत 7% आर्थिक वृद्धि दर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ। स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड़ दिइएको छ। प्रविधि मैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त व्यवस्था सिर्जना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाल लगानी भिसाको घोषणा, विद्युतीय मास ट्रान्जिट मार्फत सार्वजनिक यातायातलाई भरपर्दो बनाउने, विकासको गति बढ़ाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिशन मोडमा, साउनदेखि नै खरीद प्रक्रिया शुरू हुने, शून्य खरीद नीति लागू गरिने, ब्राण्ड नेपाल अभियान चलाइने, आप्रवासी फर्काउन रिभर्स प्रवासन कार्यक्रम चलाइने, डायस्पोरा विज्ञ संचालन र ज्ञान बैंक रेमिटेन्स कोष बनाइने, भिजिट नेपाल 2085 चलाइने पनि उल्लेख गरिएको छ। सीमानाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने, आयोजना प्रभावित स्थानीय बासिन्दालाई मुआब्जाको बदलामा शेयर दिने, अब सतर्कता केन्द्र भ्रष्टाचार निवारण इकाई बनाइने, भूमिहीनको पहिचान गरी स्थायी आवास दिइने, नेपाललाई टेक हबका रूपमा अघि बढ़ाइने पनि उल्लेख छ। केरूङ काठमाण्डु र अक्सौल काठमाण्डु रेलमार्गबाट जोड़िने, सार्वजनिक संस्थानहरूलाई गाभ्ने र रणनीतिक साझेदार भित्र्याउने, स्वदेशमा बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानून बनाउने, एकीकृत बचतकर्ता सुरक्षण कोषबाट बचतकर्ताको रकम फिर्ता गरिने पनि उल्लेख गरिएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरेर नगद रहित बनाउने, खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड़ने, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने, सड़क पूर्वाधारलाई तीव्रता दिइने, आगामी एक दशकमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पनि लिइएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। हिजोको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको विषयवस्तुलाई ध्यान दिँदै वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य पनि सरकारको नीति तथा कार्यक्रमले लिएको छ।
1: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
3: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
3: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
1: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
3: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ।
1: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
3: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ।
1: यसैबीच नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
4: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
1: हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनुभयो?
4: कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू असाध्य हिजोको भन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
1: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
4: नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समाव्याज भुक्तानी गर्ने नै समाव्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा सरकारले ल्याउन खोजेको परिवर्तन र सरोकारवालाको बुझाई,
5: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
1: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: लार बोरा में आगी न फुकु फैलै है प्रदूषण सारा।
1: कृषि बाली भित्राएपछि खेतबारीमा बाँकी रहने बाली अवशेषहरू जलाउने कार्य वायु प्रदूषणको प्रमुख कारण बनेको छ।
7: तोरीको डाँठ पनि जलाइदिने, पराल पनि जलाइदिने,
8: फोक दिया जाथे, ताप लिया जाथे, कोनो बिक्री नै होत है।
9: 3-4 महिना राखेर लास्टमा चैतमा जलाइदिए
10: तो मजबूर होइके ओकर आग लगा देत है, काहे से यसमनका स्थानीय सरकार ओकर व्यवस्था नै गरे है।
11: बाली अवशेष जलाउने कार्यले माटोको उर्वरा शक्ति घटाउँछ, माटोमा रहेका फाइदाजनक किराहरू ढुसी तथा अन्य महत्वपूर्ण जीवाणुहरू पनि नाश हुन्छ।
12: प्राङ्गतिक पदार्थले गर्दाखेरि हाम्रो माटोमा ठुठो जलाउँछौ अथवा पराल जलाउँछौ, पराल जलाउँदाखेरि त्यो 5% नभएर 1% अथवा एकदम कम मात्रामा हुन्छ, त्यसले गर्दाखेरि माटो बिग्रिने अवस्था आउँछ।
11: यसको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका के हुन सक्छ?
13: हामी एकदम सहकारीबाट आइसालदेखि त नजलाउने भनेरै यस संस्थाले सकेको काम गर्दछ।
14: परालहरू छ नि बटुलेर, हामीसित बेलर पनि छ, बटुलेर जम्मा गरेर हामीले च्याउ खेतीलाई भैँसी फार्मलाई दिने हाम्रो सुरु गरिरहेको छ।
15: अर्को व्यवसायलाई हामी सहयोगको रूपमा चाहिँ प्यालेट दिएर उहाँलाई सहयोग गर्न सक्छौँ जस्तो लाग्छ।
16: लार्ज स्केलको बोइलरहरू जसले चाहिँ त्यो अब अहिले राइस हक्सर युज गरिराख्नु भएको छ, त्यो किसिमको इन्डस्ट्री
15: फ्याक्ट्रीजहरूलाई चाहिँ हामीले त्यो बाली अवशेषबाट बनाएको प्यालेटहरू सप्लाई गर्न सक्छौँ।
9: स्याम्पल पास गराएर सप्लाई चेन चाहिँ ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौँ।
16: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
17: उहाँहरूलाई सचेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
18: नवलपरासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झण्डै 400+ यी कम्बाइन हार्वेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कति सम्भव शीर्षकमा खबर छ भने आर्थिक वृद्धि, रोजगारी र उत्पादन वृद्धिको आधार देखिएन शीर्षकमा विपक्षी दलको भनाई पनि प्रकाशित छ। यसलाई गंगा विष्टले लेख्नु भएको छ। प्रकाश मान नेपाली कंग्रेसका नेता प्रकाश शरण महतले नीति तथा कार्यक्रममा नयाँपन नभएको, भूमिहीन सुकुम्बासीका बारेमा सरकारले ठोस कुराहरू ल्याउन नसकेको र कार्यान्वयनमा जाने बेलामा समेत यस बारेमा अलमल देखिने बताउनु भएको छ। त्यस्तै एमालेका नेता गुरू बरालले एमाले लगायतका पुराना राजनैतिक दलहरूले जुन भौतिक, सामाजिक, आर्थिक पूर्वाधार खड़ा गरेका थिए ती पूर्वाधार पूर्वाधारहरूमाथि नयाँ शब्दावली प्रयोग गरी कार्यक्रममा आएको बताउनु भएको छ। त्यस्तै नेकपा नेता वर्षमान पुलले नीति तथा कार्यक्रममा नवीनता नभएको, त्यति ठूलो जनादेश पाएर क्रमभंग ल्याउने भन्ने थियो तर निरन्तरता मात्र छ। सरकारको प्राथमिकता केमा हो, सुशासन रोजगारी के हो स्पष्ट नभएको बताउनु भएको छ। त्यस्तै भित्री पृष्ठमा यसपालि पनि प्राथमिकतामा गौरवका आयोजना शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने आजको कारोबार दैनिकको पहिलो पेजमा परम्परागत शैली अर्थतन्त्रको पूर्वाधार रूपान्तरणदेखि कार्यक्रम आयनन शीर्षकमा खबर छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने शीर्षकमा खबर प्रकाशित छ भने भित्री पृष्ठमा मध्य पूर्व द्वन्द्वबीच रेमिटान्स उत्साहजनक, गौरवका आयोजनालाई तीव्रता र विद्युत उत्पादनमा एकद्वार प्रणाली शीर्षकमा नीति तथा कार्यक्रमको विषय प्रकाशित गरिएको छ।
0: नयाँ पत्रिका दैनिकमा ट्रेड युनियन खारेज सम्बन्धी मुद्दामा न्यायाधीशहरू दुई कितामा शीर्षकमा खबर छापिएको छ। कर्मचारी ट्रेड युनियनहरू खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा संवैधानिक इजलासमा न्यायाधीशहरूको राय बाजिएको हो। पाँच सदस्यीय इजलासमा हिजो वरिष्ठतम तीन न्यायाधीश एकातिर र दुई न्यायाधीश अर्कोतिर उभिएपछि बहुमतबाट सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, कुमार रेग्मी र हरिप्रसाद भुयाल सरकारी निर्णय विरूद्ध अल्पकालीन आदेश गर्ने पक्षमा देखिनु भएको खबरमा उल्लेख छ भने न्यायाधीशद्वय विनोद शर्मा र सारंगा सुवेदीले भने त्यसमा असहमति जनाउँदै फरक मत राखेको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा सरकारलाई सर्वोच्चको झट्का, ट्रेड युनियन खारेज नगर्न आदेश शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। सर्वोच्च अदालतले विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोबियूको संरचना खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाओ आदेश जारी गर्दै जेठ 4 गते छलफलका लागि बोलाएको छ। साथै गत चैत 13 र 20 गतेको निर्णय सम्बन्धी सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन समेत आदेश दिइएको छ। नयाँ पत्रिकामै सहकारी पीड़ितको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष बनाइने शीर्षकमा खबर छापिएको छ। एक वर्षभित्र भूमिहीन सुकुम्बासीको दीर्घकालीन व्यवस्था गरिने पनि उल्लेख गरिएको छ। प्रदेश सुशासन केन्द्र सार्ने गुपचुप तयारी शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालगंज स्थित लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा संचालित उक्त कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिहरूले विरोध जनाएका छन्। चरक सुविधाले किचक बद र कचन कवलमा पर्यटकीय चहल पहल शीर्षकमा चन्द्रकला भण्डारीले झापाबाट लेख्नुभएको खबर छापिएको छ भने चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही गरिएको बारेमा वसन्त ढुंगानाले लेख्नु भएको खबर छ। अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी एक शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि सरकारको आलोचना गरेका हुन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको र सुकुम्बासीका नाममा गरीबमाथि दमन गरिएको आरोप लगाएका हुन्।
1: साझा खबरमा अब विदेशका खबर। स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि सो पार्टीका संसद सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनैतिक अस्तित्वका लागि लड़िरहनु भएको छ। हिजो एक सम्बोधनका क्रममा उहाँले धेरै कठिन नतिजाको जिम्मेवारी लिए र थप ठूलो चुनौतीको सामना गर्ने र बलियो र निष्पक्ष बेलायत बनाउने वाचा गर्नुभएको छ। पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्रीले आफूले गरेका ठूला राजनैतिक छनौट सही भएको समेत दावी गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिबाट 3 दिन चीनको भ्रमण गर्नुहुने भएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसूलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवान सम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद रहेको छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। इरान युद्धका बीचमा ध्यान केन्द्रित गरेर उहाँले भ्रमणलाई स्थगित गर्नुभएको थियो। र थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै हिजो बैंकको जेलबाट पेरोलमा रिहा हुनुभएको छ। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाउनुभएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी एक दिवसीय विश्वकप लीग दुईको त्रिकोणात्मक श्रृंखलामा आज कीर्तिपुर क्रिकेट मैदानमा शुरू हुँदैछ। सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्याण्ड छन्। एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपालका लागि यो श्रृंखला निकै कठिन मानिएको छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ, स्कटल्याण्ड दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्याण्डले विश्वकपको बाटो बनाइरहँदा नेपाल भने आगामी 4 वर्षका लागि एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको छ। हेड टू हेडमा अमेरिका अघि स्कटल्याण्ड पछि रहेको छ र नेपालले पनि खेल्दैछ। इंग्ल्याण्ड क्रिकेट बोर्डले सन् 2027 2031 नेपालसँग T20 अन्तर्राष्ट्रिय श्रृंखला राख्ने सम्भावनाबारे छलफल थालेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गर्नुभएको छ। खड्काले ESPN क्रिक इन्फोलाई उद्धृत गर्दै हामी तयार छौं भन्नुभएको छ र नेपाल र इंग्ल्याण्ड बीचको T20 सिरिज क्रिकेट रंगशालामा गर्नका लागि भनेर सामाजिक सञ्जालमा पोस्ट पनि भइरहेको छ। र जुम्ला रारा अल्ट्रा म्याराथनमा पुरूषतर्फ धीर बहादुर बुढा र महिलामा कल्पना बुढाले उपाधि जित्नु भएको छ। 54 किलोमिटर रारा अल्ट्रा म्याराथनमा धीरले 6 घण्टा 12 मिनट 17 सेकेण्डमा दूरी पार गर्नुभएको थियो। महिलातर्फ 7 घण्टा 7 मिनट दूरी पार गर्दै जुम्लाका कल्पना बुढा पहिलो हुनुभयो।
1: कृषि उत्पादनमा लागेका किसानलाई सुविधा थप्ने सरकारको रणनीति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएल सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। साझा खबरमा अब कृषि नीति र कार्यक्रम। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको छ।
1: अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
2: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
1: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
2: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
1: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
2: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
1: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
2: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
1: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
3: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
1: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN, काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: एसी नतिजामा सुधार, 66% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रिय गौरवका आयोजनालाई यसपटक पनि प्राथमिकता।
0: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी अनि कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा।
4: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढ़ाइने, कांग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही।
0: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्ने, थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेल मुक्त।
4: र अमेरिका र स्कटल्याण्डसँग नेपालको सिरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग आज खेल्ने, जुम्ला रारा अल्टा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ हिजोको नीति तथा कार्यक्रम प्रस्तुतको सन्दर्भ, जहाँ राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको भनेर विभिन्न आलोचना टीका टिप्पणी पनि सामाजिक सञ्जालमा भयो र प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारले स्वास्थ्यमा केही समस्या भएको भनेर सामाजिक सञ्जालमा लेख्नुभयो, तर फेरि त्यो स्ट्याटस केही समयपछि नै डिलिट भएको थियो। यहाँ संसद भवनको भित्री सभाकक्ष जस्तो देखाइएको छ, जहाँ अगाडिपट्टि नीति तथा कार्यक्रम लेखिएको छ भने त्यहाँ माइक मञ्चबाट राष्ट्रपति जस्तो देखिने व्यक्तिले केही पढ्दै गरेको जस्तो देखाइएको छ। ठिक त्यही अगाडिपट्टिबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति लम्किएर कतै जान खोजे जस्तो देखाइएको छ, केही भनेको जस्तो पनि देखाइएको छ, माथि यस्तो लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो क्या।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
8: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम करिकोटमै यो सुविधा उपलब्ध गराएको छ।
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
10: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
8: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
10: आफ्नै कम्पाउण्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
10: सस्तोमा होइन राम्रो सिकाउँछौ।
8: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यत्तिकै पत्याल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार, विज्ञापन हो।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस परिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा सुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं। वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू। वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। खुरी पत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
1: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पात पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
1: वनमा ज्वलनशील पात पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको सञ्चितमा कमी ल्याऊ।
0: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौं र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
0: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गरौं।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौं नगराऊ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
1: डिभिजन वन कार्यालय दोलखा।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अंसारी विकास अन्त्य गर्न सरकारको शून्य दिन खरिद नीति। निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध। विपक्षी द्वारा बालिन सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा। एसई परीक्षामा बागमतीका 20,000 बढ़ीले 3.60 4 जीपीए ल्याए। एसईको पूरक असारदेखि दोलखाको बैतेश्वरमा सर्पको टोकाईबाट महिलाको मृत्यु। र अमेरिका विरूद्धको खेलमा नेपाल 7 रनले विजयी।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: अब समाचार विस्तारमा। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षाको नतिजा गैराती सार्वजनिक गरेको हो। परीक्षामा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। गत चैत 19 29 गतेसम्म सञ्चालन भएको परीक्षामा यस वर्ष 5,12,421 विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमित समूहका 4,41,566 तथा ग्रेड वृद्धितर्फ 70,855 विद्यार्थी रहेका थिए। नतिजा अनुसार यो वर्ष बागमती प्रदेशमा सबैभन्दा बढ़ी विद्यार्थीले 3.60 4 जीपीएसम्म ल्याएका छन्। बागमतीमा 20,429 जनाले 3.60 4 जीपीए ल्याएका हुन्। गत वर्ष 61.81% उत्तीर्ण भएकोमा यस वर्ष यो संख्या बढ़ेर 65.98% पुगेको छ। गत वर्ष भन्दा एसई नतिजा 4% सुधार आएको हो। विगतका वर्षमा परीक्षा सकिएको 3 महिनाभित्र एसईको नतिजा प्रकाशन हुने गरे पनि यस पटक भने बोर्डले पहिलो पटक 1 महिनाभित्रमै नतिजा सार्वजनिक गरेको हो। नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसईको उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको छ भने उत्तर पुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो। यसै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2082 लागि पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डका अनुसार पूरक परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। नन ग्रेडेड एनजी भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागि हो। यस वर्ष 1,46,507 जना नन ग्रेडेड भएका छन्। गत वर्ष 1,67,597 जना नन ग्रेडेड भएका थिए। नेपालको विकास खर्च र पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोधको रूपमा रहेको असारे विकासको प्रवृत्तिलाई अन्त्य गर्न सरकारले आगामी आर्थिक वर्षदेखि क्रान्तिकारी नीतिगत परिवर्तन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आयोजना कार्यान्वयनमा हुने ढिलासुस्ती र आर्थिक वर्षको अन्त्यमा हतार हतार बजेट सिध्याउने विकृति रोक्न शून्य दिन खरिद नीतिलाई प्राथमिकता दिइएको हो। नेपालमा सामान्यतया बजेट आएपछि आयोजनाको तयारी शुरू गर्ने र हिउँद लागेपछि मात्र ठेका प्रक्रियामा जाँदा कामको थालनी असार लाग्ने परम्परा छ। यसलाई चीन सरकारले अब बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ। यसैबीच सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा रोक लगाउने भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरिने उल्लेख छ। यस्तै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अप्नाएको सरकारले सार्वजनिक सेवामा सुधारको घोषणा गरेको छ। सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन ट्रेड युनियन खारेज गर्ने भएको हो। आर्थिक वर्ष 2083-84 लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरूले कर्मकाण्डीको संज्ञा दिएका छन् भने सत्तारूढ़ दलका सांसदले धेरै राम्रो कार्यक्रम आएको दावी गरेका छन्। हिजो दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सय बुँदे नीति तथा कार्यक्रमप्रति विपक्षी दलका नेताहरूले यस्तो टिप्पणी गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको कार्यक्रम निरन्तरतामा कर्मकाण्ड भएको टिप्पणी गर्दै कर्मकाण्डमा केही जलप लगाएर नीति तथा कार्यक्रम आएको बताए। उनले जनताको बीचमा देखिएको उल्लदो र उरालिएको आकांक्षा र राष्ट्रिय स्रोत साधनलाई कसरी सन्तुलन गर्ने र कस्तो बजेट आउँछ भन्नेमा प्रतीक्षा गर्नुपर्ने बताए। अर्का प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको नीति तथा कार्यक्रम झूठको पुलिन्दा बाहेक अरू केही नभएको टिप्पणी गरे। सरकारको कार्यक्रममा केही नयाँ कुरा नआएको नेकपाका प्रमुख सचेतक युवराज दुलालको भनाई छ। सत्तारूढ़ दल राष्ट्रपाका सांसद जगदीश खरेलले भने समग्रमा धेरै राम्रो कार्यक्रम आएको बताएका छन्। राप्रपा सांसद लेमा अधिकारीले सरकारको जोड सुशासनमा केन्द्रित रहेकाले सोही अनुसारको कार्यक्रम आएको बताएकी छन्। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
5: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डोहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
2: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
8: वा तपाईहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
9: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
8: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
9: हाम्रा सुविधाहरू
10: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
9: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
10: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
9: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
10: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
9: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
8: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
9: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरिघाङ दोलखा 49.1 802 र 49.1 844।
0: तपाईँदेखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले ल्याएको अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरूले गृह कार्य बढ़ाएका छन्। नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कंग्रेस, नेपाली कम्युनिष्ट पार्टी र एमाले बीच लगभग सहमति जुटिसकेको छ, तर सबै अध्यादेश रोक्ने वा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिसकेको छैन। प्रक्रियाका हिसाबले सबै अध्यादेशप्रति असहमति जनाउनु पर्ने तर्कमा नेताहरू सहमत छन्, तर कतिपय अध्यादेशका प्रावधान र लाभग्राही पक्षलाई हेर्नुपर्ने मत पनि यी दलहरूमा देखिएको छ। संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशलाई भने राष्ट्रिय सभामा रोक्न तीनवटै दल सहमत भएका छन्। अध्यादेश संसदमा पेश भएपछि दुवै सदनले स्वीकृत गर्नुपर्दछ। संविधानको धारा 114 को उपधारा 2 कमा संघीय संसदको दुवै सदनमा पेश गरिने र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुने उल्लेख गरिएको हो। चालू आर्थिक वर्षको चैत महिनामा हालसम्मकै बढ़ी 2.9 अर्ब रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाली रूपियाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रभाव बढ़ेको हो। केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर 152 रूपियाँ पुगेको छ। पछिल्लो महिना रूपियाँ हालसम्मकै कमजोर भएको अवस्था हो। भारतीय रूपियाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिट्यान्समा सुधार आएको हो। चालू आर्थिक वर्षको असोजमा 2.1 अर्ब रेमिट्यान्स भित्रिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रदान गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन 2039 प्रदान गरेको अधिकार प्रयोग गर्दै हिजो कोषको अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका छन्। सो नियुक्तिले राज्य कोषमा अनावश्यक भार थप्नुका साथै निकट व्यक्तिले महत्वपूर्ण संस्थाको जिम्मेवारी सुम्पने प्रवृत्तिलाई प्रोत्साहन दिएको भन्दै आलोचना भएको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका 12 र डाक्टर शेखर कोइराला समूहका 6 जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन्। सभापति थापाले पूर्व सभापति देउवा र कोइराला पक्षका 19 जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्। जस अनुसार पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादव केन्द्रीय समितिमा मनोनित भएका छन्। परियार कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्व सभापति देउवा पक्षधर हुन्। विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गरेका हुन्। दोलखाको बैतेश्वर गाउँपालिकामा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ। सर्पको टोकाईबाट बैतेश्वर गाउँपालिका 7 मारबुकी अन्दाजी 35 वर्षीय कल्पना तमाङको मृत्यु भएको हो। उनलाई हिजो दिउँसो दाउरा लिन जंगलमा गएका बेला सर्पले टोकेको दुलखा प्रहरीले जनाएको छ। सर्पले टोकेर घाइते भएकी महिलाको बैतेश्वर 6 बुस्ती स्थित लालीगुराँस सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दुलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक इन्सपेक्टर श्रीराम तिमल सिन्हाले जानकारी दिए। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। इन्धनको मूल्य तीव्र रूपमा बढ़दा मध्यमवर्गीय नेपालीहरूमा आर्थिक भार बढ़ेको छ। मूल्य वृद्धिले विद्यार्थी, कामकाजी र राइड शेयरिङ प्रयोगकर्तालाई बढ़ी असर पारेको हो। प्रस्तुत छ एक रिपोर्ट।
11: पश्चिम एशियाली युद्धपछि इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जनजीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढेको छ। प्रति लिटर 157 रूपियाँमा पाइने पेट्रोलको मूल्य 217 रूपियाँ पुगेको छ भने डिजलको मूल्य 142 बढेर 225 रूपियाँ भएको छ। पम्पहरूमा लाइन बस्नु पर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ। सरकारले दोस्रो पटक पेट्रोलको मूल्य लिटरको 187 रूपियाँ पुर्याएपछि सार्वजनिक शहरी साधनको भाडा दर बढ्यो। त्यसमाथि इन्धनको मूल्य वृद्धिको कारण देखाउँदै सार्वजनिक बसमा विद्यार्थीलाई दिइने छुट समेत सहजै नपाइने विद्यार्थीहरूको गुनासो छ। यसबाट विद्यार्थी र न्यून आय भएका दैनिक कामकाजीहरू बढ़ी प्रभावित भएका छन्। भन्सार विभागमा अनुसार गत वर्ष आयोजित 4 कांग्रेस शहरी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल शहरीको हिस्सा 29% भए पनि दुई पाङ्ग्रेतर्फ इलेक्ट्रिक बाइकको हिस्सा 6% हाराहारी मात्र छ। यसबाट दुई पाङ्ग्रेस शहरीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबढ अनुसार सार्वजनिक शहरीको भाडा दर पनि घटबढ हुने गर्दछ। पछिल्लो पटक सरकारले यात्रुवाहक शहरी साधनमा औसत 16.71% भाडा बढ़ाएको छ। पेट्रोलको मूल्य बढ़िरहेका बेला राइड सेयरिङ व्यवसाय पनि प्रभावित भएको छ। चालकहरू राइड सेयरिङ कम्पनी विरूद्ध प्रदर्शन समेत उत्रिएका थिए। मुलुकमा इन्धन अभाव हुन नदिन र खपत घटाउन सरकारले शनिबारका साथै आइतबार पनि विदा भएको छ। नेपाल आयल निगमका अनुसार नेपालमा सार्वजनिक यातायात, विद्यालयका बस, सामान ओसार पसार गर्ने लगायत ठूला शहरीमा मात्र डिजलको प्रयोग हुन्छ। दुई पाङ्ग्रेदेखि साना गाड़ीहरू पेट्रोलबाट सञ्चालन हुँदै आएका छन्। मुलुकमा पेट्रोलियम सवारीको विकल्प नभएको होइन। बजारमा विद्युतीय स्कूटरदेखि बाइकसम्म पाइन्छन्। त्यसका लागि मुलुकमा उत्पादित स्वच्छ ऊर्जा पनि पर्याप्त मात्रामा छ। तर पनि उपभोक्ताहरू एक पटक चार्ज गर्दा चलाउन पाउने समय रेन्ज एनजाइटीले दुई पाङ्ग्रे विद्युतीय सवारीतर्फ आकर्षित हुन नसकेको विक्रेताहरूको भनाइ छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
12: सर्वोच्च शिखर सगरमाथाले आरोही संख्या र रोयल्टी संकलनका आधारमा नयाँ कीर्तिमान बनाएको छ। यो सीजन सगरमाथा आरोहणमा एकै सीजनमा हालसम्मकै सबैभन्दा बढ़ी आरोहीले अनुमति लिएका हुन्। पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार यो सीजनले सर्वाधिक आरोहीले अनुमति लिएको वर्षका रूपमा कीर्तिमान राखेको छ। यो वर्ष एकै सीजनमा 50 समूहका 492 आरोहीले सगरमाथामा अनुमति लिइसकेका छन्। यसअघि सन् 2023मा सर्वाधिक 478 आरोहीले अनुमति लिएका थिए। सगरमाथाले यो पटक एकसाथ 3 कीर्तिमान बनाएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार अनुमति लिने टोली, आरोही संख्या र रोयल्टी 3 क्षेत्रमा सर्वाधिक अंक पुगेको हो। जारी सीजनमा सगरमाथाले मात्र 1,07,40,00,000 बराबर रोयल्टी संकलन गरिसकेको छ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै नेपाल ए टोलीले स्कटल्याण्ड सम्मिलित अभ्यास खेलमा 100% नतिजा हात पारेको छ। आईसीसी विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले 2-2 खेलको सिरिज खेलेको थियो। नेपाल ए टोलीले सबै खेलमा जीत निकालेको हो। हिजो भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई 7 रनले पराजित गरेको छ। नेपालले पहिलो खेलमा अमेरिकालाई 45 रनले पराजित गरेको थियो। नेपाल ए टोलीले स्कटल्याण्ड विरूद्ध पहिलो खेलमा 45 र दोस्रो खेलमा डेल मेथडमा 9 रनले जीत हात पारेको थियो। अन्तिम अभ्यास खेलमा नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिका 5 बल अगावै 257 रनमा अल आउट भएको थियो। अमेरिकालाई रोक्न नेपालका लागि शेर मल्लले 4 विकेट लिएका थिए। त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ए टोली एक बल अगावे 264 रनमा अल आउट भएको थियो। नेपाल ए टोलीले स्कटल्याण्ड सम्मिलित अभ्यास खेलमा 100% नतिजा हात पारेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
13: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
14: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
12: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक समुदायका सदस्य स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
14: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
12: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
14: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
12: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
14: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
12: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
14: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भीमेश्वर ड्राइभिङ सेन्टर, करिकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम करिकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको। सस्तोमा होइन, राम्रो सिकाउँछौ। प्रोपाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, करिकोट बीस बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन, अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
12: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्त, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
4: खै जन्म दर्ता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: ए, पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0947120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना। एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका साथ हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र श्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे, फर्पू, खिम्ती, गेलु, फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु। साधारण सभामा छलफल हुने विषयहरू।
7: संचालक समिति अध्यक्ष, कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन, विनियम, नियमावलीहरू संशोधन छलफल, नयाँ नीति कार्यविधिहरू छलफल, वार्षिक कार्यक्रम कार्ययोजना, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2082-83 वैशाख 15 हिसाब परीक्षा सूची, आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: धिमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
7: मेरो
8: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
0: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
5: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन बुढा, DDC को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ, दोलखा डेरीको DDC दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 DDC दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध, अबदेखि सधैँ DDC दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान DDC को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1।
5: यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ, दोलखा डेरीको DDC दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 DDC दुध नै लिएर आइहाल्छु।

0: खुद्रा विक्रेताबाट खरिद गरी सधैं उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलोका बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-020।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 049-412-020।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: সত্য গুলার এ কইছা মানে নৌবো নাও সত্য
1: ওই না পানি দে পানি দে পানি
2: পানি দে পানি দে পানি দে তালে পানি
0: নৌবো নাও সত্য উঠে তা কেতা
3: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउँ अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
7: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
6: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
7: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
6: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड

नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा
6: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा सुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौ। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिऊ। यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं। वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू। वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। हुरी पत्ता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
1: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाऊ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौ। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
1: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा स्रोतको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याओ।
0: वन टडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौ। विपदबाट बचौ र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाऊ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाऊ। वन डडेलु लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
0: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गरौं।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगराऊ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
1: डिभिजन वन कार्यालय दोलखा।
2: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी 5 केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र नामाका शेर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्तीका शेर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
2: साधारण सभामा छलफल हुने विषयहरू।
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दुलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डहरू गइहालौ न, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: यो हो हाम्रो रेडियो 103.4 MHz।
1: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
8: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
1: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल भविष्य निर्माण गरौं।
8: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
1: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
8: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
1: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
8: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
1: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: इका नुदो दे
1: हरियो मेरो धीमेश्वर को शरण।
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए दाई, पख्नुस् के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेलो दाई, खै दारू सारूको व्यवस्था छैन भने अल्छी लागिसक्यो, छिटो पठाइदिनु कि।
1: अझै रेडी भएको छैन, ढिलो भइसक्यो।
0: ए पख न पख यार, पर्खिहाल्छ नि, चट्ट दारू आउँदैछ, खाने हो जोसिने हो अनि गर्ने हो
1: र खानुपर्छ त्यस्तो भए।
2: के रे रक्सी खाने, तिम्रो सधैँ पारा यस्तै है, अब कहिले बोल्ने होइन मसँग।
0: ले
3: रिसाइक्यो यार।
1: अँ यार, जाम पकाउनु
3: जाउँ यार,
1: जाम।

0: Ready? Okay, pack up. Loh, kata bisa bayar lagi. Dari orang bro. Good job. Thank you.
1: Thank you.
0: Namaste.
2: Thank you.
3: नमस्कार मेरो नाम सरोज अधिकारी कान्छुमायलु
4: नमस्ते म सन्तोष खड्की समर जङ साथी न कुनै आइडल जित्नु पर्ने न कुनै कम्पिटिसन जित्नु पर्ने आउनुहोस् हाम्रो अफिसियल मुभी बेबी आई लभ यू को गीत आई वान्ट टु से माई बेबी आई लभ यू गीत कभर गर्नुहोस् चाहे डान्समा गर्नुहोस् चाहे सिङ्गिङमा गर्नुहोस् त्यसमध्ये उत्कृष्ट भएको दुईजना व्यक्ति एउटा डान्समा एउटा सिङ्गिङमालाई पाउनुहुनेछ एक एक लाख रुपियाँ र साथसाथै त्यति मात्र होइन लिची इन्टरटेनमेन्टबाट बनेको सेकेन्ड मुभीको लागि एउटा गीतमा सिङ्गरले चाहिँ एउटा गीत साइन गर्न पाउनुहुन्छ
3: अनि हजुरहरूले जुन अब कभर गीत अथवा डान्सको जुन भिडियो बनाएर पठाउनुहुन्छ हामी तलपट्टि हजुरहरूलाई हाम्रो जिमेल लेखिदिएको छु त्यहाँनिर सेन्ड गरिदिनुहोस् होला द कार्टुन्स क्रू अफिसियल एट द रेट जिमेल डट कम
4: नभुल्नुहोस् त्यसमध्येमा उत्कृष्ट भएको दुईजना एउटा डान्सको र एउटा सिङ्गर्सको लागि चाहिँ पाउनुहुन्छ एक एक लाख रुपियाँ पुरस्कार
3: हस् त धन्यवाद

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 MHz
4: सिनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
7: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
0: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
7: आफ्नै कम्पाउन्ड भएको
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
6: सस्तोमा होइन राम्रो सिकाउँछौ
5: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
6: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: logo só aqui, ó. Voar! Ei, como chama, né? Logo só aqui, ó.
1: Ai, não, panilhama! Panilhama, panilhama!
2: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटे सलाईले लिन सक्छ ज्यान
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ
2: घर वरिपरि झिक्रा पाप पतिङ्गर नथुपारौ
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याऊ अकल्पनीय घटनाबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: हेलो
7: हेलो
6: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
8: ल हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: ए नानी के भनेर रहेछ के भयो
8: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: साधारण सभा में उपस्थित होने संबंधी सूचना।
1: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पास केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र श्यामाका शेर सदस्य जीवहरूलाई हावामा, रसमालु बेताली नामाडीका शेर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू।
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अनियन्त्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: Prabhat Guru Ama.
1: Subha Prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आने हुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन हो।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पेक्षा कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
4: एस खिन्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी 5 केनेटा दोलखाको 14 वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका 7 हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका 5 केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्टीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
3: साधारण सभामा छलफल हुने विषयहरू।
4: संचालक समिति अध्यक्ष, कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन, विनियम नियमावलीहरू संशोधन छलफल, नयाँ नीति कार्यविधिहरू छलफल, वार्षिक कार्यक्रम कार्ययोजना, आर्थिक वर्ष 2082/83 लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2082/83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची, आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नु पर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी भएका घर बेची अन्यन्त्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध छैन।
0: नानी बाबु बस्ने त अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा पदम कुमारीको नमस्कार। आगामी आर्थिक वर्ष 2083-84 का लागि 18 खर्ब 90 अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आज बसेको अर्थ समितिको बैठकमा बजेट सिलिङ बारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुगमन समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताए। सचिव उपाध्यायका अनुसार तोकिएको 18 खर्ब 90 अर्बको सिलिङ भित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ। चालू आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरण अनुसार चालू वर्षमा हालसम्म पूँजीगत खर्च जम्मा 26% मात्रै भएको छ भने राजस्व संकलन लक्ष्यको 60% अर्थात 8.86 खर्ब मात्र पुगेको छ। यस्तो चुनौतीपूर्ण अवस्थामा आगामी बजेटलाई कसरी नतिजामुखी बनाउने भन्नेमा मन्त्रालय केन्द्रित रहेको उनले बताएका छन्। आगामी बजेटमा नयाँ भन्दा पनि पुराना र अधुरा आयोजनालाई सम्पन्न गर्ने र उत्पादनशील क्षेत्रलाई जोड़ दिने सरकारको रणनीति छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयबाट आएका योजनामा मात्रै रकम विनियोजन हुने बताएका छन्। आज अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। यसअघि जस्तो खल्तीबाट योजना छुट्याएर बजेट बाँधिने चलन अब बन्द गरिने उनको भनाइ छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि ससाना आयोजना बोकेर बजेट माग्न आइरहेको बताए। संसदहरूले अझै पनि आफ्नो निर्वाचन क्षेत्रका सड़क खानेपानी सिंचाई जस्ता खुद्रा आयोजनाका लागि बजेट माग गरिरहेको उनको दावी छ। अर्थमन्त्री वाग्लेले कुनै पनि आयोजना सिधै मन्त्रालयले प्रविष्ट नगर्ने स्पष्ट पारेका छन्। अहिलेको अभ्यास अनुसार सम्बन्धित विषयगत मन्त्रालयबाट प्रस्ताव भएर आएका योजनालाई मात्रै अर्थ मन्त्रालयले अन्तिम स्वीकृति दिने उनले बताए। सड़क आयोजना भए भौतिक पूर्वाधार खानेपानी मन्त्रालय जस्ता सम्बन्धित निकायबाटै योजनाहरू अघि बढ़ाउनुपर्ने सिद्धान्तमा सरकार दृढ रहेको उनको भनाइ छ। प्रतिनिधि सभा बैठक शुरू भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल शुरू हुँदैछ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको थियो। यसैबीच नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बाहिरिएको विषय सदनमा उठाएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख सचेतक वासन थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्परा विपरीत भएको बताएकी छन्। उनले प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाब दिनुपर्ने माग गरेकी छिन्। लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भूल्न नहुने उनको भनाइ छ। संवैधानिक सरकार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको सुनाइन्। अर्थ समितिले चारवटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। आज बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी तथा लगानी प्रवर्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो। उपसमितिका कार्यक्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरिएको समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिए। उपसमितिको कार्यविधि 6 महिनाको रहनेछ। नेकपा एमाले संसदीय दलको उपनेता मनोनित गरेको छ। प्रमुख सचेतक एन महरले सचिव पद्मकुमारी अरियाललाई संसदीय दल उपनेता मनोनित गरेको जानकारी दिए। प्रतिनिधि सभा सांसद समेत रहेकी पार्टी सचिव अरियाललाई संसदीय दल उपनेतामा मनोनित गरिएको हो। संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेताले नै अरियाललाई उपनेता मनोनित गरेका हुन्। एमाले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानीलाई मनोनित गरिसकेका छन्। प्रतिनिधि सभामा एमालेका 25 जना सांसद छन्। भक्तपुरको चागुनारायण नगरपालिका नौ तासलीबाट 1.5 किलो चाँदी सहित सिन्धुपाल्चोकका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 10 घर भई हाल काभ्रे पोलाञ्चोकको बनेपा नगरपालिका 8 पुल बजार बस्ने 32 वर्षीय राजु श्वेता छन्। हिजो दिउँसो प्रदेश नम्बर 3-02012 43-64 नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामा सिंहतर्फ आउँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो। सोधपूछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सूचना प्रवेश जगेबुले जानकारी दिएका छन्। संयुक्त अरब इमिरेट्समा युएईले इरानमा गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। युएईले गत अप्रेलमा इरानको लवान टापुमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको वाल स्ट्रीट जर्नलले दावी गरेको हो। आक्रमण अप्रेलको शुरूआतमै भएको थियो। त्यसबेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम घोषणा गरिरहेका थिए। युद्ध विराम अझै पूर्ण रूपमा लागू नभएकाले अमेरिका आक्रमणबाट आक्रोशित भएको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेर आलोचना गरेका छन्। उनले इरानी नेताहरूले बारम्बार आफ्नो अडान परिवर्तन गरी वार्ता लम्ब्याउने र 20 मिनट लाग्ने कागजात पठाउन 5 दिन लगाउने बताएका छन्। स्याङ्जाका एक वडा अध्यक्ष मानव बेचबिखान तथा ओसार प्रसार सम्बन्धी आरोपमा पक्राउ परेका छन्। मानव बेचबिखान अनुसन्धान ब्यूरोको टोलीले पुतली बजार नगरपालिका 4 का वडा अध्यक्ष शिव बहादुर थापालाई पक्राउ गरेको हो। पीड़ितको उजुरीका आधारमा उनलाई कास्कीबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्। थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लगाउँदै आएको थियो। करिब 2.5 वर्ष अघि अमेरिका पुगेका वडाध्यक्ष थापा नेपाल फर्किए लगतै पक्राउ परेका हुन्। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म पदम कुमारी बिदा चाहन्छु। नमस्ते।
1: हाम्रो रेडियो 103.4 MHz।
2: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
3: जिरी अस्पतालमा सञ्चालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
2: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
3: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
2: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
3: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नुपर्नेछ।
2: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
3: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
2: केशव दाहाल वरिष्ठ जनस्वास्थ्य अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: पानीले पानी यताले पानी लौ न लौ पछि उठ्यो त त्यता
1: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
2: एक काटी सलाईले लिन सक्छ ज्यान
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ
2: धुम्रपान गरी जथाभावी सुरक्षको ठुटाहरू नफ्याकौ
1: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको, सस्तोमा होइन राम्रो सिकाउँछौ। ग्रुप आइटर ग्रुप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध। सुक्खा मौसममा वन डडिलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल वन्य जन्तु त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा सुरोट बेडेका ठुटा जथाभावी रूपमा नफालौं। वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ। यदि वन क्षेत्रमा डडिलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौ।
1: वन डडेलो रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू।
0: वन डडेलोबाट क्षणिक फाइदा मात्र नहेरी डडेलोबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ। खुरी पता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ।
1: आगो बाल्दा होसियार रहौ। आगोको काम सकिएपछि राम्ररी निभाउ।
0: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौं। वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ घर बारी नजिक रहेका सल्लीपीर पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
1: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको संचितमा कमी ल्याऊ।
0: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं। विपदबाट बचौ र बचाऊ।
1: सानोतिनो डडेलु लागिहालेमा पानी हरियो स्याउला माटो बालुवा आदि हालेर निभाउ। आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलो निभाउ। वन डडेलो लागेमा स्थानीय प्रशासन प्रहरी सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौ।
0: नियन्त्रण गर्न नसकिने डडेलोलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलो नियन्त्रण गर्न सकिन्छ।
1: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते चेप्टे खुकुरी सावेल बन्चरो बाल्टिन आदि प्रयोग गरौं।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डडेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गराउ।
1: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौ नगराउ।
0: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाऊ।
1: डिभिजन वन कार्यालय दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीझ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिनमा बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। नेपाल भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाई गरिएको छ। भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचय पत्र जाँच अनिवार्य गरिएको हो। सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। नाकामा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि दुईवटा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। भारत हुँदै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढ़ाइएको प्रशासनले जनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आज बसेको अर्थ समितिको बैठकमा बजेट सिलिङबारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताए। सचिव उपाध्यायका अनुसार तोकिएको 18 खर्ब 90 अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ। चालू आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरण अनुसार चालू वर्षमा हालसम्म पूँजीगत खर्च जम्मा 26% मात्र भएको छ भने राजस्व संकलन लक्ष्यको 60% अर्थात 8 खर्ब 86 अर्ब मात्र पुगेको छ। यस्तो चुनौतीपूर्ण अवस्थामा आगामी बजेटलाई कसरी नतिजामुखी बनाउने भन्नेमा मन्त्रालय केन्द्रित रहेको उनले बताएका छन्। आगामी बजेटमा नयाँ भन्दा पनि पुराना र अधूरा आयोजनालाई सम्पन्न गर्ने र उत्पादनशील क्षेत्रलाई जोड़ दिने सरकारको रणनीति छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयबाट आएका योजनामा मात्रै रकम विनियोजन हुने बताएका छन्। आज अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। यसअघि जस्तो खल्तीबाट योजना छुट्याएर बजेट बाँडिने चलन अब बन्द गरिने उनको भनाइ छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि ससाना आयोजना बोकेर बजेट माग्न आइरहेको बताए। सांसदहरूले अझै पनि आफ्नो निर्वाचन क्षेत्रका सड़क खानेपानी सिंचाई जस्ता खुद्रा योजनाका लागि बजेट माग गरिरहेको उनको दावी छ। अर्थमन्त्री वाग्लेले कुनै पनि आयोजना सीधै अर्थ मन्त्रालयले प्रविष्ट नगर्ने स्पष्ट पारेका छन्। अहिलेको अभ्यास अनुसार सम्बन्धित विषयगत मन्त्रालयबाट प्रस्ताव भएर आएका योजनालाई मात्रै अर्थ मन्त्रालयले अन्तिम स्वीकृति दिने उनले बताए। सड़क आयोजना भए भौतिक पूर्वाधार खानेपानी मन्त्रालय जस्ता सम्बन्धित निकायबाट योजनाहरू अगाडि बढ़ाउनुपर्ने सिद्धान्तमा सरकार दृढ़ रहेको उनको भनाई छ। प्रतिनिधि सभा बैठक जारी छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल शुरू भएको हो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको थियो। यसैबीच नेपाली कंग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बाहिरिरहेको विषय सदनमा उठाएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्परा विपरीत भएको बताएकी छन्। उनले प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने माग गरेकी छन्। लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाई छ। संवैधानिक संस्कार संसदीय परम्परा राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाएकी छन्। नेपाली कंग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाले 19 केन्द्रीय सदस्य मनोनित गरेको प्रति आपत्ति जनाएका छन्। सभापति थापाको कदमले वृहत र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको उनको भनाइ छ। विगतमा विभाजित कंग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको स्मरण गराउँदै उनले त्यसबेला शीर्ष नेताहरूले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएको इतिहासबाट शिक्षा लिनुपर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जीत भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गरेका हुन्। प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणाम भन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्। उनले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई रगतले लेखिएको कथाको संज्ञा दिए। प्रचण्डले रासपासँग हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको स्मरण गर्दै रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई समेत दिएका छन्। सम्बोधनका क्रममा भावुक देखिएका प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी शहीदहरूको बलिदानको उपज भएको बताएका छन्। नेकपा एमाले संसदीय दलको उपनेता मनोनित गरेको छ। प्रमुख सचेतक ऐन महरले सचिव पद्मा कुमारी आर्यालाई संसदीय दल उपनेता मनोनित गरिएको जानकारी दिए। प्रतिनिधि सभा सांसद समेत रहेकी पार्टी सचिव आर्यालाई संसदीय दल उपनेतामा मनोनित गरिएको हो। संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै आर्यालाई उपनेता मनोनित गरेका हुन्। एमाले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानीलाई मनोनित गरिसकेको छ। प्रतिनिधि सभामा एमालेका 25 जना सांसद छन्। भक्तपुरको चागु नारायण नगरपालिका नौ ताथलीबाट 1.5 किलो चाँदीसहित सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन्। पक्राउ परेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 10 घर भई हाल काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका 8 पुल बजार बस्ने 32 वर्षीय राजु श्वेत छन्। हिजो दिउँसो प्रदेश 3-02-01-2-43-64 नम्बरको मोटरसाइकल चढ़ेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई प्रहरीले चेक जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो। सोधपूछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रवास जगेबुले जानकारी दिएका छन्। संयुक्त अरब इमिरेट्स यूएईले ईरानमा गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। यूएईले गत अप्रेलमा ईरानको लावन टापुमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको वाल स्ट्रीट जर्नलले दावी गरेको हो। आक्रमण अप्रेलको शुरूआतमै भएको थियो। त्यसबेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरिरहेका थिए। युद्धविराम अझै पूर्ण रूपमा लागू नभएकाले अमेरिका आक्रमणबाट आक्रोशित भएको छैन। यसैबीच अमेरिकाका राष्ट्रपति ट्रम्पले ईरानी नेतृत्वलाई बेइमान भनेर आलोचना गरेका छन्। उनले ईरानी नेताहरूले बारम्बार आफ्नो अडान परिवर्तन गरी वार्ता लम्ब्याउने र 20 मिनट लाग्ने कागजात पठाउन 5 दिन लगाउने बताएका छन्। स्याङ्जाका एक वडा अध्यक्ष मानव वेशवीकरण तथा ओसार पसार सम्बन्धी आरोपमा पक्राउ परेका छन्। मानव वेशवीकरण अनुसन्धान ब्यूरोको टोलीले पुतली बजार नगरपालिका 4 वडा अध्यक्ष शिव बहादुर थापालाई पक्राउ गरेको हो। पीड़ितको उजुरीका आधारमा उनलाई कास्कीबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी परीक्षक राजन लिम्बुले जानकारी दिएका छन्। थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो। करिब 2.5 वर्ष अघि अमेरिका पुगेका वडा अध्यक्ष थापा नेपाल फर्किए लगत्तै पक्राउ परेका हुन्। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
3: ASK
0: खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका साथ हावा देउरालीमा, मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर 4 बेतालीमा, वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र च्यामाका शेयर सदस्य जीवहरूलाई हावामा, रसनालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलासीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
2: साधारण सभामा छलफल हुने विषयहरू।
0: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल।

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है।

0: किन नि के भो सन्चो भएन
1: होइन यतिकै जानै मन लागेन
0: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
0: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ എടിയോ നിക്കേ ഹത്താർമാ സൗത്ത
1: કઠે ભરી લઈ લઈ કોસ્કો ટીવી બોગનો ની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરનો પડશે તો સદર મુકામ ચોરીકોટ બાટ ચોરી ઘ્યાંગ જાને બાટ માં રહેકો આમરે ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રે કો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઇ પણ આલશો ને સકી કો ને
1: એ ઓરે તીસુ ભાઈ મ પણ તીટે તીરે લાગી આલશો ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: त्यहाँ कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: ग्रुप आइटर, रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट बीच बजार, दोलखा। भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
7: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा।
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0494412020।
4: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
4: मेरो
5: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धुप तालधुप वा बाटेको धुपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: ह्या कस्तं खाल्लं दूध, पाणी मिसायक राहायचं आणि तर खाडे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-2020.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: यी कारखाना वरपरका क्षेत्रहरू
1: दोलखा दुग्ध उद्योग लिमिटेड सरीकोट दोलखा सम्पर्क 0949420।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 0941812 र 0941844।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पारेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जितको रूपमा व्याख्या गरेका हुन्। प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणाम भन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्। उनले क्रान्ति बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको प्रतिनिधित्वलाई रगतले लेखिएको कथाको संज्ञा दिए। प्रचण्डले रासोपासँग हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको स्मरण गर्दै रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई समेत दिएका छन्। सम्बोधनका क्रममा भावुक बनेका उनले वर्तमान नयाँ संसदलाई समावेशी शहीदहरूको बलिदानको पक्ष भएको बताए। सरकारप्रति सकारात्मक देखिएका प्रचण्डले संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगर्न सुझाव समेत दिएका छन्। साथीहरूले संख्याको दम्भमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन्। प्रचण्डले आफूले बनाएको संसद स्थगित गरेर जनप्रतिनिधिलाई सलेर एकपछि अर्को अध्यादेश मार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको बताए। प्रचण्डले सुकुम्बासी माथे पञ्चायती दमनको जजलको दिएको फन्दी प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा विधि मेचेको टिप्पणी पनि गरेका छन्। नेकपाका संयोजक प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाषा सही नभएको फन्दी सवाल नयाँ र पुरानोको नभई सही र गलतको भएको बताएका छन्। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र प्रतिपक्षी दल एमाले भनी सरकारमाथि प्रश्न उठाएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको बेसीमा प्रधानमन्त्री बाहिरिएको बेसीलाई लिएर कंग्रेसले संसदमा प्रश्न उठाएको हो। यसै नेकपा एमाले पनि संसदमा सेना र रासपा सरकारमाथि प्रश्नै प्रश्न गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादली संसद बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नै प्रश्न उठाएका हुन्। संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आज चलिरहेको छलफलका क्रममा बादलीले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताए। राष्ट्रपति मार्फत आएको सरकारको सयबन्दी नीति तथा कार्यक्रमले गम्भीर कुराको जवाफ दिन नसकेको एमालेको भनाइ छ। राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायलाई टुंगुमा पुर्याउने कामलाई प्राथमिकता दिन सरकारको ध्यानकर्षण गराएको छ। आयोगले सरकारलाई 10 पेज लामो नोट पठाएर संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेर टुंगुमा पुर्याउन भनेको हो। आयोगले गत शुक्रबार सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू भने सरकारलाई 10 पेज लामो नोट पठाएको थियो। सो नोटमा संक्रमणकालीन न्यायको विषय प्राथमिकताका साथ समावेश छ। आयोगले पीड़ितहरूसँगको परामर्श र सहमतिमा संक्रमणकालीन न्यायिक प्रक्रियालाई पीड़ित मैत्री बनाउन भनेको छ। त्यसका हरेक चरणमा पीड़ितहरूलाई संलग्न गराउन आयोगले सुझाव दिएको हो। दोलखामा संस्थागत भन्दा सरकारी विद्यालयको नतिजा उत्कृष्ट देखिएको छ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसएको नतिजामा जिल्लाका बोर्डिङ स्कूल भन्दा सरकारी विद्यालयको नतिजा राम्रो आएको हो। जिल्लाको समग्र नतिजामा सामुदायिक विद्यालयका विद्यार्थीले पहिलो र दोस्रो स्थान प्राप्त गर्दा संस्थागत विद्यालय तेस्रो स्थानमा रहेको छ। जिल्लाका दुई सरकारी विद्यालयका विद्यार्थीले 4 GPA प्राप्त गर्दा निजी विद्यालयबाट सबैभन्दा बढ़ी 3.95 GPA आएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ। जिल्लाको कोरीशंकर गाउँपालिका स्थित नरकण्ठेश्वर मावि संघका विद्यार्थी सकिल कार्की र सरीकुटे स्थित पशुपति कन्या माविकी अर्पिता खड्काली समान 4 जीपीए प्राप्त गर्दै जिल्ला प्रथम बनेका छन्। यसै गरी बैतेश्वर गाउँपालिका स्थित हनुमन्ती मावेकी छात्रा समीक्षा भण्डारी हनुमन्तीकी आनन्द जिरेल अभिमिश्र नगरपालिका स्थित कोटीडाँडा माविका प्युङ शेर्पाली समान 3.96 जीपीए सहित दोस्रो स्थान हासिल गरेका छन्। संस्थागत विद्यालयतर्फ चरीकोट स्थित मोडर्न नेपाल स्कूलकी कुसुम थपलिया र जिरे स्थित जिम एकाडेमीकी श्रेयासी जिरेले समान 3.95 जीपीए सहित जिल्ला फरबाट तेस्रो र निजी विद्यालयतर्फ पहिलो बनेका छन्। निजी विद्यालयलाई पछि पार्दै सामुदायिक विद्यालयबाटै मसिन्द्रु द्वय मावि माटीका प्रवीण प्याकुरेले 3.93 जीपीए प्राप्त गरेका छन्। जबकि निजी विद्यालयतर्फ दोस्रो बनेका विद्यार्थीको 3.91 जीपीए मात्रै रहेको छ। चरीकोट स्थित द राइजिङ स्टार स्कूलका बसन्त सुवेदी र रेसिका श्रेष्ठले समान 3.91 जीपीए ल्याउँदै निजीतर्फ दोस्रो स्थान हासिल गरेका हुन्। जिल्लाबाट 5 जना विद्यार्थीले 3.91 जीपीए प्राप्त गरेकोमा अन्य 3 जना सामुदायिक विद्यालयका रहेका छन्। हनुमन्तीका सञ्जय दाहाल तथा कालीनाग मावे सुनखानीका श्रीकृष्ण उप्रेति र सुकृति कार्कीले 3.91 जीपीए ल्याएका हुन्। यो वर्षको एसी परीक्षामा दोलखामा 66.29 प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा प्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण बढ़ेको छ। दोलखामा कुल 1961 परीक्षार्थी परीक्षामा सहभागी भएकोमा 1250 अर्थात 66.29 प्रतिशत विद्यार्थी उत्तीर्ण पाएका छन्। त्यसमध्ये प्राविधिक धारतर्फ 100% नतिजा आएको छ। प्राविधिक धारतर्फ 50 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 100% नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भरत बहादुर समन्वय इकाई दुलुखाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार साधन धारतर्फका पनि 661 विद्यार्थी नन ग्रेडेड भएका छन्। जिल्लाका 94 जना विद्यार्थीले 3.6 देखि 4 जीपीए ल्याउँदा 300 विद्यार्थीको 3.2 देखि 3.6 जीपीए आएको छ। यसै गरी 504 जनाले 2.8 देखि 3.2, 320 जनाले 2.4 देखि 2.8, 32 जनाले 2.0 देखि 2.4 जीपीए प्राप्त गरेका छन्। नेपाल भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कड़ाई गरिएको छ। भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचय पत्र जाँच अनिवार्य गरिएको हो। सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गरिएको जिल्ला प्रशासनकाले मोरङले जनाएको छ। नाकामा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि 2 तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। भारत हुँदै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढ़ाइएको प्रशासनले जनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 का लागि 18.90 अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आज बसेको अर्थ समितिको बैठकमा बजेट सिलिङबारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताए। सचिव उपाध्यायका अनुसार तोकिएको 18.90 अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ। यसैबीच अर्थ मन्त्री स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रालयबाट आएका योजनामा मात्रै रकम विनियोजन हुने बताएका छन्। आज अर्थ समितिमा भएको छलफलमा अर्थ मन्त्री वाग्लेले यसअघि जस्तो खल्तीबाट योजना छुटाएर बजेट बाँडिने चलन अब बन्द गरिने बताएका हुन्। अर्थमन्त्री वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि ससाना आयोजना बोकेर बजेट माग्न आइरहेको बताएका छन्। सांसदहरूले अझै पनि आफ्नो निर्वाचन क्षेत्रका सड़क खानेपानी सिंचाई जस्ता खुद्रा योजनाका लागि बजेट माग गरिरहेको उनको भनाई छ। अर्थमन्त्री वाग्लेले कुनै पनि आयोजना सिधै अर्थ मन्त्रालयले प्रविष्ट नगर्ने स्पष्ट पारेका छनृ। नेपाली कंग्रेसका नेता पूर्ण बहादुर खड्काले सभापति गगन थापाले 19 केन्द्रीय सदस्य मनोनित गरेको प्रति आपत्ति जनाएका छन्। सभापति थापाको कदमले वृहत र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको उनको भनाई छ। विगतमा विभाजित कंग्रेसले ठूलो राजनैतिक क्षति बेहोरेको स्मरण गराउँदै त्यसबेला शीर्ष नेताहरूले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएको इतिहासबाट शिक्षा लिनुपर्ने बताएका छन्। काठमाडौँको सरीबुटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाका सिद्धिशरण नगरपालिका नौ घर भएका 43 वर्षीय भुवन गुरूङ रहेका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 32 कोटेश्वर जडीबुटी स्थित सड़कमा बागमती प्रदेश 02060 P1275 नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री गुरूङको मृत्यु भएको हो। गैराती भएको घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कछै बरी लैलै, कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिधैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: आवाज विहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: अम्मा अम्मा अम्मा अम्मा

केटाको बहिनीसँग बिहो जैसब र जेठानको नाता पढेर राजनीति छाता जेठानलाई लट्ठै बनाइयो जनतालाई झैहटे खुवाइयो चुनाव खर्च छुटाइदियो संसद दमाई जिताइयो

सडकको पार भत्काउने, फुटपाथको ढुङ्गा उत्काउने, उपकाछन् पुलिसको खबर, पुलिसले निहान्छ जम्पर, सडक रण भूमि, नेताजी हुस्किन झुमि, विचार सहित घोषणा, वर्षौंदेखि स्वस्थाडा, यो हो नि तरिका, यो लिनेले दियो, दिनेले दियो, यो हो नि तरिका, यो लियो दियो।

0: जन्मे सड़ाउने।
1: जिरी नगरपालिकाको जनहितमा जारी सूचना।
2: जिरी अस्पतालमा संचालित पोषण पुनर्स्थापना केन्द्रमा 5 वर्ष मुनिका कुपोषण निदान भएका शिशु तथा बाल बालिकालाई भर्ना गरी निशुल्क सुविधा प्रदान गरिँदै आएको छ। तसर्थ कुपोषित शिशु तथा बाल बालिकालाई समयमै पोषण पुनर्स्थापना केन्द्रमा ल्याई उपचार गराउन अभिभावक, समुदायका सदस्य, स्वास्थ्य कर्मी तथा सरकारवाला सबैलाई हार्दिक अनुरोध गरिन्छ।
1: बाल बालिकाको स्वास्थ्य सुरक्षित राखौं, उज्जवल निर्माण गरौं।
2: बाल बालिकाको स्वास्थ्य सुधार हाम्रो सामूहिक जिम्मेवारी हो।
1: पोषण पुनर्स्थापना केन्द्रमा सेवा लिनका लागि
2: बच्चाको आमा वा एकजना स्याहारकर्ता उपचार अवधिभर अनिवार्य बच्चासँगै बस्नु पर्नेछ।
1: कुपोषित बाल बालिकाको आधारभूत चिकित्सकीय निदान तथा उपचार समेत निशुल्क हुनेछ।
2: थप जानकारीका लागि पोषण पुनर्स्थापना केन्द्र जिरीमा सम्पर्क गर्नुहोस्।
1: केशव दाहाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जिरी दोलखा।

तिमीले कहिल्यै असफलता चाखेनौ भने तिमीले कहिल्यै महानताको स्वाद पनि चाख्दैनौ। असफलता त जीवनको शिक्षक हो जसले तिमीलाई नयाँ रूप नयाँ दिशा दिन्छ।

0: होइन दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
1: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
1: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: झ्या कस्त खाल्लं दूध, पाणी मिसायचं राहायचं आणि तर खांदे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
4: डिभिजन वन कार्यालय दोलखाको जनहितमा जारी अनुरोध. सुक्खा मौसममा वन डडेलु लाग्ने प्रबल सम्भावना भई सोबाट वन जंगल, वन्य जन्तु, त्यस वरिपरिको बस्तीहरूमा क्षति पुग्ने भएकाले वन क्षेत्रमा चुरोट, बेडेका ठुटा जथाभावी रूपमा नफालौं. वन छेउछाउको खेतबारीमा आगो बाल्दा विशेष ध्यान दिउ. यदि वन क्षेत्रमा डडेलु लाग्न गएमा सबैको प्रयासबाट नियन्त्रण गरी धनजनको क्षति हुनबाट रोकौं. वन डडेलु रोकथाम तथा नियन्त्रण गर्ने उपायहरू. वन डडेलुबाट क्षणिक फाइदा मात्र नहेरी डडेलुबाट हुने असरका बारेमा गाउँ टोलमा चेतना जगाऊ. खुरी पता चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ.
6: आगो बाल्दा होसियार रहौ. आगोको काम सकिएपछि राम्ररी निभाउ.
4: भौगोलिक अवस्था हेरी सम्भव भएसम्म वन प्राविधिकको सहयोगमा अग्निरेखा निर्माण गरौं. वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ, घर बारी नजिक रहेका सल्लीपीर, पाप पतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं.
6: वनमा ज्वलनशील पाप पतिङ्गरहरूलाई समयमै जमा गरी कम्पोस्ट मल वा सोतरको रूपमा प्रयोग गरी वन क्षेत्रमा ज्वलनशील वस्तुको सञ्चितमा कमी ल्याऊ.
4: वन डडेलु लाग्न नदिनतर्फ सचेत रहने, रोकथाम तथा नियन्त्रण गर्न उपभोक्ताहरूमा सचेतना कार्यक्रम सञ्चालन गरौं. विपदबाट बचौं र बचाऊ.
6: सानोतिनो डडेलु लागिहालेमा पानी, हरियो स्याउला, माटो, बालुवा आदि हालेर निभाउ. आफ्नो ज्यानको खतरा नहुने गरी वन डडेलु निभाउ. वन डडेलु लागेमा स्थानीय प्रशासन, प्रहरी, सामुदायिक वन तथा नजिकको वन कार्यालयमा तुरन्त खबर गरौं.
4: नियन्त्रण गर्न नसकिने डडेलुलाई वन प्राविधिकको निगरानीमा प्रति अग्निविधि अप्नाएर जस्तै आगो आइरहेको दिशातिर पहिले नै आगो लगाई ज्वलनशील वस्तु समाप्त गरी डडेलु नियन्त्रण गर्न सकिन्छ.
6: अग्नि नियन्त्रणमा उपयोगी औजारहरू जस्तै दाँते, चेप्टे, खुकुरी, सावेल, बन्चरो, बाल्टिन आदि प्रयोग गरौं.
4: वनमा आगो लगाउनु दण्डनीय अपराध हो. डडेलु लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गराउ.
6: राष्ट्रिय वनमा आगो लगाउने वा आगजनी हुन जाने कुनै कार्य गरेमा आगजनीबाट वनमा भएको सम्पूर्ण क्षतिको बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्तो कार्य कसैले पनि नगरौ नगराउ.
4: सामुदायिक वन समूहहरूले वन डडेलु लगाउनेलाई कार्य योजना अनुसार कारवाही आदि कार्यहरू गरौं र थप कारवाही गर्नुपर्ने अवस्था भएमा नजिकको वन कार्यालय वा प्रहरी कार्यालयमा बुझाउ.
6: डिभिजन वन कार्यालय दोलखा.

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्रिनेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पानी ले पानी ले पानी यताले पानी
1: लौ न लौ सक्यो उठ्यो त केटा
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
3: एक काटी सलाईले लिन सक्छ ज्यान
4: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
3: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं
2: घर वरिपरि झिक्रा पात पचिङ्गर नथुपारौं
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास
7: समाचार विचार विश्लेषण समाचार विचार विश्लेषण मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: बेलुकी सात बजेको हाम्रो समाचारमा नमस्कारको नमस्कार यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरे सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्र वेबसाइट पनि हामीलाई सुन्न सक्नुहुनेछ। संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भन्दा प्रधानमन्त्रीको आलोचना र प्रश्न बढ़ी। बालिन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित भएको पूर्व प्रधानमन्त्री प्रचण्डको भनाई। प्रतिनिधि सभाका सचिवहरूको राज राई पदमुक्त। दोलोखा उद्योग वाणिज्य संघको अध्यक्षमा थापा र पाठक उम्मेद्वारी दर्ता। दोलोखामा यसै परीक्षामा संस्थागत भन्दा सरकारी विद्यालयको नतिजा उत्कृष्ट। दुई सरकारी विद्यालयका विद्यार्थीले ल्याए 4 सीपीए। बोर्डिङका विद्यार्थी तेस्रो स्थानमा। र इरानमाथि पुनः आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974844।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरू भएको छ। तर संसदमा नीति तथा कार्यक्रममाथिको छलफल भन्दा प्रधानमन्त्रीको बेसीले बढ़ी चर्चा पाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र प्रतिपक्षी दल नेकपा एमाले सभामुखको भूमिकाको विषयमा समेत प्रश्न उठाएका छन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको संसदमा देखिएको व्यवहारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालिन र शाह बालिन बेसमै उठेर हिँडेको घटनालाई लिएर व्यङ्ग्य गरेका छन्। साथीहरूले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराउन समेत माग गरेका छन्। नेता आङदेम्बेले प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुडिएको, देशको शिर झुकेको र संसदको गरिमामा दाग लागेको अनुभूति भएको टिप्पणी गरेका छन्। कंग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकालाई लिएर पनि प्रश्न उठाएको छ। आङदेम्बेले निवर्तमान गृहमन्त्री सुदन गुरूङमाथि छानबिन नभएकोमा पनि प्रश्न उठाएका छन्। आङदेम्बेले गुरूङमाथि लागेको कारोबारे किन छानबिन नगरेको भन्दै प्रश्न उठाएका हुन्। यसै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले पनि संसदको बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नै प्रश्न गरेका छन्। सोमबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार छलफलका क्रममा बादलले त्यही प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताएका हुन्। उनले लिपुलेखमा अतिक्रमण हुँदा बेखबर सेना बेखबर रहेको र सुशासन सुसंस्कार र संस्कृतिको नमूना बन्नुपर्ने प्रतिनिधि सभाले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा राजा र नतमस्तक बनेको भन्दै सभामुखमाथि पनि प्रश्न उठाएका छन्। प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर साईले सरकारले आतंकवादी गतिविधि गरेको आरोप लगाएका छन्। उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन भन्ने प्रश्न समेत गरेका छन्। यसै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै आपत्ति जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पारेन प्रधानमन्त्री बन्नु क्रान्तिको संकल्पको जित भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पारेन्द्र शाहको उदयलाई क्रान्तिको जितको रूपमा व्याख्या गरेका हुन्। प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणाम भन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन्। उनले क्रान्ति बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको प्रतिनिधित्वलाई रगतले लेखिएको कथाको संज्ञा दिएका छन्। सम्बोधनका क्रममा भावुक बनेका उनले वर्तमान नयाँ संसदलाई समावेशी शहीदहरूको बलिदानको उपज भएको बताए। सरकारप्रति सकारात्मक देखेका प्रचण्डले संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगर्न सुझाव समेत दिएका छन्। साथै उनले संख्याको दम्भमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन्। प्रचण्डले आफैले बनाएको संसद स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेश मार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको बताए। प्रचण्डले सुकुम्बासीमाथि पञ्चायती दमनको झलझलको दिएको भन्दै प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा विधि मिचेको टिप्पणी पनि गरेका छन्। नेकपाका संयोजक प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको भन्दै सवाल नयाँ र पुरानोको नभई सही र गलतको भएको तर्क गरेका छन्। दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूहको उम्मेद्वारी दर्ता भएको छ। संघको अध्यक्षमा यसअघिका उपाध्यक्ष सनत थापा र प्रथम उपाध्यक्ष दिनेश पाठकले उम्मेद्वारी दर्ता गराएका छन्। निर्वाचनका लागि थापा र पाठकले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरेका हुन्। जस अनुसार थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती, सचिवमा अनिल भिजाल र कोषाध्यक्षमा रामशरण बस्नेतको उम्मेद्वारी दर्ता भएको छ। यस्तै पाठकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ, महासचिवमा राजुन थापा, सचिवमा हिमाल प्रसाद नेपाली र कोषाध्यक्षमा चन्द्रबहादुर तामाङको उम्मेद्वारी दर्ता भएको छ। थापा प्यानलबाट दलित सदस्यमा प्रकाश नेपाली र महिला सदस्यमा पार्वती भण्डारी तथा माघा देउराली शाखा सदस्यमा छु नामगेल तामाङ, सिंगटी शाखा सदस्यमा रिमबहादुर ओली, बेमल र एसोसिएट सदस्यमा पुरूषोत्तम बुढा थोकीले उम्मेद्वारी दिएका छन्। पाठक प्यानलबाट महिला सदस्यमा लक्ष्मी बस्नेत चौलागाई, माघा देउराली शाखा सदस्यमा झम्का बहादुर श्रेष्ठ, सिंगटी शाखा सदस्यमा हिरो भेत्री कोटी र एसोसिएट सदस्यमा प्रदीप शिवा कोटीको उम्मेद्वारी परेको छ। खुला सदस्यमा थापा प्यानलमा कुमार श्रेष्ठ र राजेश सुप्रेती तथा पाठक प्यानलबाट गम्भीर श्रेष्ठ र बासु कुमार थापाले उम्मेद्वारी दिएका छन्। महिला पोखरी शाखा सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। शपथका लागि राजन कुमार दाहालको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका हुन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना महिला ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाएको छ। सभामुख टोलप्रसाद अर्यालको सोमबारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सचिव राईलाई पदमुक्त गरेका हुन्। राष्ट्रपतिका आदेश अनुसार उनलाई 2083 वैशाख 29 गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। राष्ट्रपति पौडेलले सभामुख टोलप्रसाद अर्यालको सिफारिशमा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवको पदबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति कार्यालयका अनुसार उनलाई राई 2081 पुस 16 प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए। दोलोखामा संस्थागत भन्दा सरकारी विद्यालयको नतिजा उत्कृष्ट देखिएको छ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसएको नतिजामा जिल्लाका बोर्डिङ स्कूल भन्दा सरकारी विद्यालयको नतिजा राम्रो आएको हो। जिल्लाको समग्र नतिजामा सामुदायिक विद्यालयका विद्यार्थीले पहिलो र दोस्रो स्थान प्राप्त गर्दा संस्थागत विद्यालय तेस्रो स्थानमा रहेको छ। जिल्लाका दुई सरकारी विद्यालयका विद्यार्थीले 4 जीपीए प्राप्त गर्दा निजी विद्यालयबाट सबैभन्दा बढ़ी 3.95 जीपीए आएको शिक्षा विकास तथा समन्वय इकाई दोलोखाले जनाएको छ। जिल्लाको गौरीशंकर गाउँपालिका स्थित नीलकण्ठेश्वर मावि जुगुका विद्यार्थी सकिल कार्की र सरीकोट स्थित पशुपति कन्या माविकी अर्पिता खड्काले समान 4 जीपीए प्राप्त गर्दै जिल्ला प्रथम बनेका छन्। यसै गरी बैतेश्वर गाउँपालिका स्थित हनुमन्ते मावेकी छात्रा समीक्षा भण्डारी, हनुमन्तेकी आनन्द चिरेल र भीमेश्वर नगरपालिका स्थित कोटी डाँडा माविका पियुङ शेर्पाली समान 3.97 जीपीए सहित दोस्रो स्थान हासिल गरेका छन्। संस्थागत विद्यालयतर्फ सरीकोट स्थित मोर्डन नेपाल स्कूलके कुसुम थपलिया र जेरे स्थित जिम एकेडेमीकी श्रेयासे जिरेली समान 3.95 जीपीएस सहित जिल्ला फरबाट तेस्रो र निजी विद्यालयतर्फ पहिलो बनेका छन्। निजी विद्यालयलाई पछि पार्दै सामुदायिक विद्यालयबाटै महेन्द्र द्वय मावे माटेका प्रवीण प्याकुरेली 3.93 जीपीए प्राप्त गरेका छन्। जबकि निजी विद्यालयतर्फ दोस्रो बनेका विद्यार्थीको 3.91 जीपीए मात्रै रहेको छ। चरेकोट स्थित द राइजिङ स्टार स्कूलका बसन्त सुवेदी र रेसिका श्रेष्ठले समान 3.91 जीपीए ल्याउँदै निजीतर्फ दोस्रो स्थान हासिल गरेका हुन्। जिल्लाबाट पाँचजना विद्यार्थीले 3.91 जीपीए प्राप्त गरेकोमा अन्य तीनजना सामुदायिक विद्यालयका रहेका छन्। हनुमन्तेका सञ्जय दाहाल तथा कालनाग मावि सुनखानीका श्रीकृष्ण प्रेति र सुकृति कार्कीले 3.91 जीपीए ल्याएका हुन्। यो वर्षको एसी परीक्षामा दोलोखामा 66.29 प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा प्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण बढ़ेको छ। दोलोखामा कुल 1961 परीक्षार्थी परीक्षामा सहभागी भएकोमा 1250 अर्थात 66.29 प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसमध्ये प्राविधिक धारतर्फ 7% नतिजा आएको छ। प्राविधिक धारतर्फ 50 विद्यार्थी परीक्षामा सहभागी भएकोमा 7% नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाई दोलोखाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार साधारण धारतर्फका पनि 661 विद्यार्थी नन क्रेडिट भएका छन्। जिल्लाका 94 विद्यार्थीले 3.6 4 जीपीए ल्याउँदा 300 विद्यार्थीको 3.2 3.6 जीपीए आएको छ। यसै गरी 504 जनाले 2.8 3.2 320 जनाले 2.4 2.8 32 जनाले 2.0 2.4 जीपीए प्राप्त गरेका छन्। यो वर्ष खडेरीको जोखिम औल्याउँदै विज्ञहरूले यसको जोखिम न्यूनीकरणका लागि खेती प्रणालीमा सुधार गर्न सुझाव दिएका छन्। उनीहरूले बिउको सनोटमा पनि विशेष ध्यान दिन भनेका छन्। प्रस्तुत छ एक रिपोर्ट।
7: नेपालमा यस वर्ष मनसून ढिलो र कमजोर हुने प्रक्षेपण गर्दै कृषि मन्त्रालयले किसानलाई कम पानीमा उत्पादन दिन सक्ने धानका जातहरू प्रयोग गर्न आग्रह गरेको छ। खडेरीको जोखिम न्यूनीकरण गर्न बिउको छनोट मात्र पर्याप्त हुँदैन, यो संकटलाई सामना गर्न बहुआयामिक रणनीति जरूरी हुन्छ। सर्वप्रथम जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा अस्थिर बन्न पुगेको छ, यसले परम्परागत खेती प्रणालीलाई नै चुनौती दिएको छ। किसानले आकाशे पानीमा मात्र निर्भर रहने अवस्था अब छैन, त्यसैले वर्षा संकलन, पोखरी निर्माण र सिंचाई प्रणालीको विस्तारलाई प्राथमिकतामा राख्नु पर्छ। स्थानीय तहले साना सिंचाई आयोजना र पानी संकलन प्रविधि तत्काल लागू गर्न सके खडेरीको असर न्यून गर्न सकिन्छ। यस्तै बिउको छनटमा वैज्ञानिक दृष्टिकोण आवश्यक छ। सुक्खा 1 देखि सुक्खा 6 जस्ता धानका जातहरूले खडेरी सहन सक्ने भएकाले किसानका लागि विकल्प हुन सक्ने भन्दै मन्त्रालयले बिउ मात्र उपलब्ध गराउनु पर्याप्त नहुने बताएको छ। किसानलाई यसको प्रयोगको विधि, जमिन तयारी र पानी व्यवस्थापन बारे प्रविधिको सहयोग पनि आवश्यक पर्ने मन्त्रालयको भनाइ छ। खडेरीको जोखिम न्यूनीकरणका लागि खेती प्रणालीमै सुधार गर्नुपर्ने कृषि विज्ञहरूको भनाइ छ। पालै पालो बिझाउने सुकाउने प्रविधि, सघन खेती र छरुवा खेती जस्ता आधुनिक विधिले पानीको मितव्ययिता मात्र नभई उत्पादन लागत पनि घटाउँछन्, यसले किसानलाई आर्थिक रूपमा राहत दिने विज्ञहरूको भनाइ छ। तर यी प्रविधि अपनाउन किसानलाई प्रशिक्षण, उपकरण र प्रोत्साहन जरूरी हुन्छ। स्थानीय सरकार र सहकारी संस्थाले यसमा अग्रसरता देखाउन आवश्यक छ। जोखिम व्यवस्थापनका लागि दीर्घकालीन योजना अपरिहार्य देखिन्छ। बाली बीमा प्रणालीलाई अनिवार्य र पहुँच योग्य बनाउनु पर्छ। आपतकालीन बिउ ब्याङ्क स्थापना, शीत भण्डार निर्माण र विपत व्यवस्थापन कोषलाई प्राथमिकतामा राख्न सकिए किसानको लगानी सुरक्षित हुन्छ। यसले ग्रामीण अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउँछ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायलाई टुंगुमा पुर्याउने कामलाई प्राथमिकता दिन सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले सरकारलाई 10 पेज लामो नोट पठाएर संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेर टुंगुमा पुर्याउन भनेको हो। आयोगले गत शुक्रबार सरकारले प्राथमिकता दिनुपर्ने मानवाधिकारका विषयहरू भनी सरकारलाई 10 पेज लामो नोट पठाएको थियो। सो नोटमा संक्रमणकालीन न्यायको विषय प्राथमिकताका साथ समावेश छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले पुनः आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने चेतावनी दिएको छ। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बेसको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रिजाइली सो टिप्पणी गरेका हुन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले सोमबार देशको आणविक प्रविधि र युरेनियम सम्बन्धमा कुनै सम्झौता गर्न नसकिने बताएका थिए। फेब्रुअरी 28 तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको युद्धपछि इरान संयुक्त राज्य अमेरिका र इजरायली अप्रेल 8 युद्ध विराम घोषणा गरेका छन्। आईसीसी विश्वकप लीग टू अन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। किर्तिपुर स्थित रवि क्रिकेट मैदानमा भएको खेलमा डेलिस मेथरमा नेपाल 2 रनको हार बेहोर्न बाध्य भएको हो। वर्षाका कारण प्रभावित खेलमा नेपालले स्कटल्याण्ड विरूद्ध डेलिस मेथर मार्फत 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। तर जवाफी ब्याटिङ गरेको नेपालले 7 विकेट गुमाएर 218 रन मात्रै बनाउन सक्यो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले 55, गुलशन झाले अभिजित 61 र कप्तान रोहित पौडेलले 32 रन बनाए पनि हार टार्न सकेनन्। नेपाल उत्कृष्ट प्रदर्शनका बावजुद निर्णायक खेलमा पछि पर्ने गरेको छ। यसअघि स्कटल्याण्ड र अमेरिका सम्मिलित अभ्यास श्रृंखलामा 100% नतिजा आफ्नो पक्षमा पारेको नेपाल निर्णायक खेलमा पनि 2 रनले पछि पर्दै हार बेहोर्न बाध्य भएको हो। आईसीसी विश्वकप लीग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 MHz।
9: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
10: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
9: हाम्रा सेवाहरू
10: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
9: 24 घण्टा आकस्मिक सेवा,
10: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
9: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
9: 24 घण्टा फार्मेसी सेवा,
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
9: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
10: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
9: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
10: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
9: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
11: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
10: अन्य थप जानकारीको लागि
11: सम्पर्क नम्बर 049-412-020।
9: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
1: एस खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड तामाकोशी पाँच केनेटा दोलखाको चौधौं वार्षिक साधारण सभा यही मिति 2083 साल वैशाख 28 गते सोमबारका दिन तामाकोशी गाउँपालिका सात हावा देउरानीमा मिति 2083 साल वैशाख 29 गते गोकुलगंगा गाउँपालिका वडा नम्बर चार बेतालीमा वैशाख 30 गते तामाकोशी गाउँपालिका पाँच केनेटारमा बिहान ठिक 9 बजेबाट हुन गइरहेकाले जिरी हावा र यामाका शेयर सदस्य जीवहरूलाई हावामा रसमालु बेताली नामाडीका शेयर सदस्य जीवहरूलाई बेतालीमा र सहरे फर्पू खिम्ती गेलु फुलास्टीका शेयर सदस्यहरूलाई किर्नेमा अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछु।
0: साधारण सभामा छलफल हुने विषयहरू
1: संचालक समिति अध्यक्ष कोषाध्यक्ष र लेखा तथा सुपरिवेक्षण समिति संयोजकको प्रतिवेदन विनियम नियमावलीहरू संशोधन छलफल नयाँ नीति कार्यविधिहरू छलफल वार्षिक कार्यक्रम कार्ययोजना आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2082-83 वैशाख 15 सम्मको हिसाब परीक्षा सूची आय व्यय तथा बजेट विवरण तथा अन्य प्रस्तावहरू उप छलफल

0: नोट शेयर सदस्य ज्यूहरूले साधारण सभामा आउँदा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै साधारण सभामा आउने शेयर सदस्यहरूले खाने र बस्ने व्यवस्था स्वयंले गर्नुपर्नेछ र सो बापत शेयर सदस्यहरूलाई शेयर लाभांश बापत 36 रूपियाँ र खाजा खर्च बापत 464 गरी जम्मा 500 रूपियाँ उपलब्ध गराइनेछ।
1: शेयर सदस्य नभएको व्यक्ति वा एका घरको परिवारको व्यक्तिलाई उपस्थिति तथा खाजा खर्च रकम उपलब्ध गराइने छैन। 2083 वैशाख 26 गतेसम्म 6 महिनासम्म विद्युत महसुल तिर्न बाँकी रहेका, विद्युत लाइन विच्छेद भएका, घर बेची अन्यत्र गएका शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: नानी बाबु बस्नेत अध्यक्ष खिम्ती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र?
3: होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
3: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ಅಹೋಯ್ ವಯನಯ ಪಾಡೇಶ್ ರೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕ ಅವತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರಿ ಲೈಲೆ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಗ್ನೋನಿ ಭೇಟಿ ಆಪ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯು ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗೆ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: चिंता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814
6: यो हो हाम्रो रेडियो 103.4 MHz
2: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा
7: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
7: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
7: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
7: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
7: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
7: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 049-412-020
2: धुलीखेल अस्पताल दोलखा

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका दिपा झाको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ, किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी धनी गायिका दिपा झाको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: चाँडै आएको सरकारको भनाई
2: सेसनमा लग्ने उद्देश्य पनि हो कर्मश काँदै ल्याएर पठन पाठन रोजगार सबै पुग्छ।
1: अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसंघद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन संघर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका 3 अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन् आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई पाकिस्तानले गएको मार्च 16 काबुल स्थित एक लागू औषध दुर्व्य

0: केन्द्रमा कैयौंको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13 15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै एक दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेहब्रेयससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ़न सक्ने बताए। हालसम्म 7 जनामा हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुखमा। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनी पछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
0: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
3: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
4: नेपाली सेनाबारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय

0: कोमलमाथि को प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
1: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैली बारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
2: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पिँडीलाई न्याय दिनको लागि ल्याएको छ। ती सुकुम्बासी भूमिहीन स्वबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
1: पराजुलीले गरेका टिप्पणी पनि विवाद रहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्ष भन्दा करिब डेढ़ महीना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा संचालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
3: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्ने हो। एक बाह्र विद्यालय शिक्षा पनि भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो। कर्मश तान्दै ल्याएर पठन पाठन क्रेडिट आयो सबै पुग्छ नि।
1: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनुपर्ने कारणबारे सोधेका छन्।
4: शैक्षिक क्यालेण्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? को पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू लिने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसँग प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
5: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षाफल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ।
4: पक्कै पनि अगाडि शैक्षिक क्यालेण्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने, कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्ला। पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ, अनि अहिले सार्वजनिक बिदा दिएको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै। हाम्रो बाटो पनि राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो। नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ। लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठूलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ। त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न, नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ।
5: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा, त्यो पनि एउटा मुख्य कारण थियो, त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
4: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आयो। राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो, तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ, तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ। सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ।
5: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
4: त्यो पक्कै नै आउँछ, किनभने हामी चाहिँ असार 1 गतेदेखि गर्ने नै भने छौँ परीक्षा। अहिलेको भन्दा पनि चाँडो परीक्षाको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ।
5: त्यो भनेको असारको अन्तिम समयमा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,
4: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ।
5: जस्तो कक्षा 11 भर्नाको लागि कतिको अवस्थामा छन् उच्च माविहरू चाहिँ?
4: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गतेबाट, उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 खाली हुन्छ, अनि को भर्ना अभियानमा लाग्नु होला। एउटा कहिलेबाट भर्ना गर्ने, कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन, सोही अनुरूप जागरूकै हुन्छ जस्तो लाग्छ।

0: पहिला साउनबाट शुरू भइसक्यो भनेदेखि अहिले चाहिँ अब दुइटै विद्यार्थीहरूले साउनबाट ग्रेड बिल्डिङको पनि आइसकेका हुन्छन्।
1: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ। राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो दुई दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ। इस्लामाबादले सशस्त्र लड़ाकू समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ। लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो। घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्रसंघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन। बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ। आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो। उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ। बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन। 30 भन्दा बढ़ी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: पहिने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल।

0: चिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोस साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
1: दोलखा दुग्ध उद्योग लिमिटेड चैकोट दोलखा सम्पर्क 0949421020
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।